0: लगे।
1: वेल जनाब 10 बज के 42 मिनट हुए चाहते हैं और सवाल आपसे ये किया है कि अकल और शऊर के दरमियान आपकी क्या अंडरस्टैंडिंग है, क्या आपको फ़र्क करना आता है, ये आपने मुझे बताना है। और इसके अलावा भी कुछ मौजूद हैं, कुछ मामलात हैं जिनके हवाले से हम बात कर रहे थे और वो बातें कहीं रह गई हैं, सो इनको भी हम कंक्लूड करेंगे। अभी एक और कॉल ले लेते हैं, जानते हैं कौन है कहाँ से। अस्सलाम वालेकुम। अच्छा ये शोर पता नहीं, आई थिंक लाइन का कोई इशू है।
2: कुछ कॉलर है जिनकी शोर आ रहा है, आपकी तरफ से भी आ रहा है।
1: हाँ जी, आपके कॉल में भी। अस्सलाम वालेकुम, कौन बात कर रहे हैं, कहाँ से?
2: जी वालेकुम अस्सलाम। ये जो डिस्टॉर्शन है ये दोनों तरफ आती है, एक कॉल भी पर डिस्टॉर्शन आती है, एक पे नहीं आती।
1: ठीक है, ठीक हो गया सर। सर चले पैगाम दे देखो जल्दी से, क्या कहना चाहेंगे? अरे उस्मान मुगल आ गए हैं आप। उस्मान साहब ने आगाज में भी कॉल की थी और बहुत अच्छी बातें की थी। उस्मान साहब क्या कहना चाहेंगे?
2: जी मैं वही बातें कहना चाहता हूँ जो जी जी। आपने और हमने सब ने मिलके
1: जी जी
2: जो पूरा साल हो गया और कर रहे हैं, बिलखसूस जो हमारा 10 मई का जो हमारा एक इवेंट था।
1: जी हाँ,
2: तकरीबात थी और या ट्रिब्यूट था या सेलिब्रेशन थी, जो भी इसको हम
1: बिल्कुल बिल्कुल हाँ
2: नाम देना चाहते हैं। तो खुशी है ना, खुशी का कोई कीमत नहीं है,
1: कीमत नहीं है, बिल्कुल ऐसे
2: नहीं है, उसकी कोई कैद नहीं है उसमें,
1: बिल्कुल ऐसे
2: टाइम पे किसी वक्त पे दिन के टाइम, सुबह को दोपहर के टाइम या शाम के टाइम, रात का टाइम, जब आंख खोले हम मना सकते हैं
1: बिल्कुल।
2: तो अल्हम्दुलिल्लाह खुशी मनाई है हमने भी, हमने मनाई थी जो फ्राइडे की रात को।
1: अच्छा क्या बात है।
2: अपने मोहल्ले में सब मोहल्ले को इकट्ठा करके हमने टूर्नामेंट प्लेस किया था अफवाज पाकिस्तान।
1: क्या बात है सर, क्या बात है, क्या
2: बात है। बड़ा बेहतरीन निजाम चला था।
1: क्या बात है सर।
2: मैक्सिमम वो 300-400 लोग थे।
1: चलिए बड़ी अच्छी बात है सर, बहुत अच्छी बात है।
2: आप आए हैं 10 दिन के बाद।
1: अरे सर आपका शुक्रिया, मैं गाहे बगाए चले मैं नहीं भी आता रहा, लेकिन अपना किरदार जो था वो हमने अपने तिया था लाजमी किया।
2: अच्छा
1: वो शोज जो थे वो चले नहीं भी हो रहे थे ना, मैंने रोड शोज किए हैं, मैं ये 10 दिन आता रहा हूँ, मैं नहीं भी आता रहा, मेरे शोज जो थे रिकॉर्डेड वो चलते रहे हैं। सो वो हो सकता है कि
2: शो किए।
1: अच्छा अच्छा अच्छा अच्छा, मतलब आपने सुन लिया हमें, सुन लिया
2: मुगलों के किलों के ऊपर जाके आपने।
1: अरे क्या बात है सर, क्या बात है।
2: तो अगर हम ना भी सुनेंगे तो हमें, आप जब वहाँ चले गए तो हमें खुशी हुआ आ गया कि
1: सर क्या बात है। चले होपफुली कभी फिर करेंगे, आपसे मुलाकात होगी तो आपके तासुरात भी लेंगे। ठीक है, बहुत शुक्रिया, अपना ख्याल रखिएगा। हेलो, ओके सर, अपना क्या रखिएगा, अल्लाह हाफिज़। अच्छा लगा आपसे बात करके। ओके जनाब, वेल 10:45 हुए चाहते हैं और एक और ट्रैक शामिल कर लेते हैं, देन उसके बाद हम अपने बकिया मौजूद के हवाले से बात करेंगे। और आज का जो मोटिवेशनल स्टोरी का सेगमेंट है मुझे लगता है कि कहीं रह जाएगा। सो बल्कि कॉलर्स भी साथ साथ मौजूद हैं और ये भी एक तांता बना हुआ है, एक वाइब बन गई है, सो इनको भी हम मिस नहीं कर सकते हैं। जी अस्सलाम वालेकुम, कौन बात कर रहे हैं?
3: अस्सलाम वालेकुम, मैं फरीश मौजूदा और से बात कर रही हूँ।
1: वालेकुम अस्सलाम, वालेकुम अस्सलाम।
3: मैं
1: तो कहीं भी नहीं, मैं ऐसे घूमता फिरता रहा हूँ, आपने सुना नहीं है, मैं कभी जनाब बाग में, कभी मीनार पाकिस्तान में।
3: अच्छा अच्छा आपने ना छुट्टी नहीं करनी वरना आपका जुर्माना कर देना।
1: ठीक हो गया, ठीक हो गया, मैं इंशाल्लाह छुट्टी नहीं करूंगा, सही
3: है। हमने ना मारवा हक जो है ना सुबह से आगाज शुरू किया था, सूजी का हलवा नान बांटे थे।
1: अरे क्या बात है, क्या बात है, क्या बात है।
3: मीठा कराया था, खुद का भी मुँह मीठा किया था, पूरा दिन ही ना सेलिब्रेट करते रहे हैं, तराने इधर से सुनते रहे हैं, खुद भी गाते रहे हैं।
1: अरे क्या
3: ना हो जाए कहीं ना, तो कलर भी
1: चलिए। तो बहुत शुक्रिया, बहुत शुक्रिया, बहुत शुक्रिया, अपना ख्याल
3: रखिएगा।
1: ओके सर, ओके ओके ओके, अल्लाह हाफिज, अल्लाह हाफिज। ارے جناب یہ تھی فری چبوچی لاہور سے, اور کیا ہی بہترین کیا ہی مزیدار انرجی کے ساتھ جب بھی آتی ہیں اور ہمیشہ ایک مثبت وے میں مثبت باتیں کرتی ہیں. بہت شکریہ میم. اور مجھے یاد پڑتا ہے کہ ہم نے آپ کا جو ہے نا وہ میں نمک کہنے لگا تھا, آپ کے چاول کھائے ہوئے ہیں, میٹھے چاول کھائے ہوئے ہیں, اور کیا ہی مزیدار چاول تھے. سو وہ آپ نے حلوے کا ذکر کیا تو وہ مجھے بات یاد آ گئی, آپ سے وہ ملاقات یاد آ گئی. ویل 10:47 ہوئے چاہتے ہیں, آپ کے آن لائن پیغامات شامل کر لیتے ہیں, جانتے ہیں کون ہے کہاں سے اور کیا کیا باتیں ہو رہی ہیں. اور اگر آپ بھی تمام سننے والے وہ تمام خاموش سماعت اگر کچھ کہنا چاہتے ہیں, کچھ سننا چاہتے ہیں یا سنانا چاہتے ہیں, یو آر مور دین ویلکم. طریقہ انتہائی آسان, FM 101 لاہور کا فیس بک فین پیج. سو پیج کے اصل ہونے کی نشانی یہ ہے کہ اس پر آپ کو جو پہلی پوسٹ دکھے گی نظر آئے گی جو ریسنٹلی اپڈیٹڈ ہے, اس میں آپ کو ایک لڑکا دکھے گا اور وہ یقیناً میں ہوں. سو اس پوسٹ کے کمنٹ سیکشن میں آنے کے بعد آپ نے اپنی رائے کا, اپنے جذبات کا, اپنی باتوں کا اظہار کرنا ہے. سو ہمیں اچھا لگے گا آپ کے بارے میں جان کے اور آپ کی باتوں کو پڑھ کے انہیں اور تمام سماعتوں کے ساتھ شیئر کر کے. ویل جانتے ہیں کون ہے کہاں سے. FM 101 لاہور کا جو فیس بک فین پیج ہے, یہاں کے جو آپ کے کمنٹس ہیں وہ ریڈ آؤٹ کیے جا رہے ہیں.
0: آپ سے مل کے ہم کچھ بدل سے گئے, شیر پڑھنے لگے.
1: ویل جناب کول ناز موجود ہیں, کہہ رہی ہیں پنجاب یونیورسٹی لاہور سے سن رہی ہیں, بہت شکریہ کول. اور برکت رمضانی جمالی بلوچ موجود ہیں, انہوں نے اپنا نام لکھا ہے اور بلوچستان سے یہ بتایا ہے کہ سن رہی ہیں, بہت شکریہ سر. نذیر خوسو موجود ہیں, کہہ رہے ہیں صحبت پور بلوچستان سے ہیں. ارے سر یہی تو آپ کہتے رہتے ہیں, کچھ نئی بات کہیں نا. نصرت صاحبہ موجود ہے, کہہ رہی ہیں السلام علیکم, فیروز پور روڈ لاہور سے ہوں آپ کے ساتھ. ارے بہت شکریہ ہمیں فیروز پور روڈ لاہور سے سننے کے لیے, اپنی موجودگی کا احساس دلانے کے لیے میم. اچھا ایک آئی ڈی ہے عاشقی کاشکیلی کے نام سے, کہہ رہی ہیں کہ فروم نواب شاہ جی السلام علیکم, ویلکم. ارے وعلیکم السلام. اور زین علی ہیں, کہہ رہے ہیں السلام علیکم آج. وعلیکم السلام. کول ناز کہہ رہی ہیں السلام علیکم, گڈ مارننگ. اور کیا ہی بہترین پیارے پیارے سے چھوٹے چھوٹے ایموجیز بھیجے ہیں. اور الحمدللہ مالا خیل آ چکے ہیں, ان کی لائیو کال بھی ہم نے شامل کی تھی اور کہہ رہے ہیں السلام علیکم, میں ہوں الحمدللہ مالا خیل فروم لاہور, ویلکم ٹو دا شو. ارے ویلکم, آپ کو بھی بہت خوش آمدید. وعلیکم السلام. ہمارے ساتھ ایک اور کالر موجود ہیں, جانتے ہیں کون ہے کہاں سے. السلام علیکم. میں بالکل ٹھیک, تھوڑا سا اونچا بولیے گا.
4: آج میری لکی قسمت ہے کہ میری کال پہلی بار لگی ہے زندگی میں ریڈیو پاکستان پہ.
1: اچھا پہلی بار لگی ہے, ارے کیا بات ہے.
4: اور خوشی سے مجھ سے بولا نہیں جا رہا.
1: بولا نہیں جا رہا, چلے خوشی میں کوشش کریں نا, خوشی میں تو زیادہ بندے کی آواز نکلتی ہے ایسے ہی نا. ہاں جی جی جی. اچھا اپنا نام بتائیے گا تمام سننے والوں کو, کون بات کر رہی ہیں کہاں سے.
4: ہمنا فروم لاہور.
1: ہمنا بات کر رہی ہیں لاہور سے. ہمنا جی کیا کہنا چاہیں گی. ارے کوشش کریں نا, کیا بات کرنی ہے. میں بات کر دیتا ہوں آپ کی, اس سے کی بتائیں کیا بات کرنی ہے.
4: میں 5 سال سے ریلے سن رہی ہوں اور زندگی میں پہلی بات کال لگی.
1: ارے کیا بات ہے, کیا بات ہے. چلے
4: سنتی رہتی ہوں.
1: اچھا
4: ابھی تو میری ایج بھی اتنی سی ہے, اسے کچھ سمجھ میں سنتی ہوں اچھا لگتا ہے.
1: صحیح. چلو مجھے سمجھ آ رہی ہے. چلے کوئی نہیں, آپ ہمت کرتی رہا کریں, آہستہ آہستہ آپ کو خوشی محسوس ہوگی اور آپ اس کا صحیح سے اظہار بھی کریں گے. صحیح ہے. ہاں بالکل بانٹیے گا, بلکہ بھیجیے گا بھی. صحیح ہے. اوکے سلامت رہیے, بہت شکریہ آپ کا کال کرنے کے لیے. کوئی پیغام دینا چاہیں گی تمام سننے والوں کو. اچھا مجھے یہ بتائیں, آپ کو کوئی گانا شانا آتا ہے, کوئی شعر و شاعری آتی ہے. اچھا چلے چلے چلے, آپ ایسا کریں خوشی منائیں تو پھر آپ سے اگلے ہفتے بات ہوگی. صحیح ہے. تھینک یو سو مچ. اوکے اوکے. نہیں نہیں ملے گی ملے گی ملے گی, کیوں نہیں ملے گی. اوکے اوکے, اپنا خیال رکھیے گا. وعلیکم السلام. وعلیکم السلام.
4: آپ کو بہت بہت سلام. ٹھیک ہے.
1: ارے بہت شکریہ, اللہ حافظ. जनाब 10:52 हुए जाते हैं और अक्ल व शऊर के हवाले से बात कर रहे थे, दिमाग के हवाले से हमने एक शामिल भी किया था जो टॉपिक था और वो कहीं रह ना जाए। तो जनाब बात कर लेंगे कि हमारा जो दिमाग होता है, जो हमारा ब्रेन होता है, इसको जवान रखने के हवाले से। आजकल जो है ना, हम बहुत ज़्यादा एज कॉन्शियस हो गए हैं, हमें अपनी जो उम्र होती है, हमारी जो अपनी एज होती है, इसकी बहुत फिक्र ये लाग रहती है कि हम जल्दी बूढ़े ना हो जाएं, जल्दी हमारे जो गिड्डे गोटे हैं ना वो जवाब ना दे जाए। ऐसा होता है ना, मेरे साथ होता है, मैं तो अभी 30 का भी नहीं हुआ और मेरे अंदर मुझे लगता है कि वो तमाम सिम्टम्स जो होती हैं ना 30+ वाली 40+ वाले लोगों की, वो नज़र आना शुरू हो गई हैं। बाल हैं कि इतने गिरते हैं और ऐसी ऐसी दर्दें निकल आती हैं। रात को अच्छा वाला मैं सोने के लिए लेटता हूँ, सुबह उठता हूँ तो पता नहीं कहाँ कहाँ से दर्दें निकल रही होती हैं। ऐसा होता है ना, आपके साथ भी होता है, नहीं होता तो होगा होगा होगा। और क्योंकि यही जो है उम्र का तकाजा है, लेकिन कोशिश हमने ये करनी है कि अगर हम ये चाहते हैं कि हमारे ऊपर ये तमाम ये जो मामलात हैं, जो सिम्टम्स हैं, जो ऐसी तलखियां हैं जो उम्र से ताल्लुक़ रखती हैं, वो ना आए, तो हमने अभी से अपनी जो जिस्मानी सलाहियतें हैं इन पर काम करना है, अपनी फ़िज़िकल जो फिटनेस है इस पर काम करना है, इसको बेहतर बनाना है। वो कहती है ना कि दिमाग अच्छा तो सेहत अच्छी, सेहत अच्छी तो सब कुछ अच्छा। और अपनी जिस्मानी सेहत को बेहतर रखने के हवाले से आपने अपने दिमाग को जो है ना वो बेहतर रखना होता है, इसको तंदुरुस्त तवाना रखना होता है। सो दिमाग को जवान रखने के 3 आसान तरीके, जो कि मैं गारंटी के साथ कहता हूँ कि अगर आप अभी से शुरू कर देंगे ना सो बहुत सारे मामला जो है ना, आपके दिमागी मामला जो हैं वो आसान हो जाएंगे। तो माहरीन जो हैं, दिमाग के माहरीन, इनके मुताबिक ये कहा जाता है कि इंसानी दिमाग को सेहतमंद और इसको एक्टिव या फ़ाल रखने के हवाले से इसे मुसलसल जो चैलेंजेस होते हैं इनको बरकरार रखना पड़ता है, और जो आपकी जहनी एक्टिविटीज़ होती हैं, जो जहनी सरगर्मियाँ होती हैं, मेंटल एक्टिविटीज़ होती हैं, इनको बहुत ज़्यादा जो है ना अपनी ज़िंदगी में शामिल करना होता है। सो इसके लिए हमेशा लाजमी नहीं है कि हमेशा आप वो काम करें जो बहुत मुश्किल होते हैं, बहुत थका देने वाले होते हैं। सो आप छोटी छोटी जो एक्टिविटीज़ होती हैं, छोटी सी कोई गेम हो सकती है, कोई ऐसा मुश्किल काम हो सकता है जो कि आपके चले मोबाइल तो हम यूज़ करते हैं, स्क्रीन का यूज़ करते हैं, उसमें कोई ऐसा पज़ल जो है हम उसको यूज़ कर सकते हैं उसको हल करने के हवाले से। और मैं पिछले दिनों एक आर्टिकल पढ़ा था और न्यूरोप्लास्टिसिटी कुछ इस तरह का नाम था, मैं नाम भूल रहा हूँ, सिर्फ इस पर हम सेगमेंट करेंगे, बात करेंगे कि एक ऐसा अमल है, कि एक ऐसा तरीका कि जिसमें हम अपने दिमाग को नई चीज़ें, नई सलाहियतें सीखने के हवाले से जो है ना वो गामजन कर सकते हैं, अपनी दिमागी सलाहियतों को मज़ीद बढ़ा सकते हैं। वेल जनाब, रोज़मर्रा ज़िंदगी में ये जो छोटी खुशगवार तब्दीलियाँ होती हैं, ये दिमाग की उम्र बढ़ने के अमल को सुस्त करने में मददगार और जो है मावन साबित हो सकती हैं। वेल जनाब, इस हवाले से एक बहुत ही मशहूर मारूफ तहकीक है, और इस तहकीक से ये मालूम हुआ है कि जैसे जैसे इंसान की उम्र बढ़ती है, इसके सेहतमंद ज़िंदगी के साल कम होते जाते हैं। और ये कोई बिल्कुल ऐसी बात नहीं है कि जिसके हवाले से बहुत ज़्यादा जो है वो चैमगुइयाँ की जाएं, लेकिन ये एक फैक्ट है, और फैक्ट जो होते हैं वो बिल्कुल हमें आहिस्ता आहिस्ता समझ आते हैं। जैसे जैसे हमारी उम्र बढ़ती है, सो हमारी जो सेहतमंद ज़िंदगी के साल जो होते हैं, जो अयाम होते हैं, वो कम होते चले जाते हैं, और हमारी ज़हनी सेहत जो होती है उसके मुतासर होने का जो ख़तरा होता है ना वो बढ़ जाता है। सो वेल जनाब, इस हवाले से कुछ ऐसे मामलात हैं, कुछ ऐसी एक्टिविटीज़ हैं जिनके हवाले से माहिर नफ्सियात जो हैं वो एलन को के नाम से जाने जाते हैं, इनके मुताबिक ये कहते हैं कि छोटी छोटी जहनी जिस्मानी और समाजी सरगर्मियाँ दिमागी सलाहियतों को बेहतर बना सकती हैं, और इसके लिए ज़िंदगी में बड़ी तब्दीलियाँ जो हैं ना वो भी ज़रूरी नहीं होती हैं। सो माहिरीन का इस हवाले से कहना है कि दिमाग का एक अहम हिस्सा, जिसके हवाले से हम पढ़ चुके हैं, जो बायोलॉजी के स्टूडेंट्स हैं उनको पता होगा कि ब्रेन का एक अहम पार्ट होता है जिसको हिप्पोकैम्पस कहते हैं, ये कहा जाता है, और इसका काम जो होता है ना वो हमेशा हमारी डायरेक्शन, हमारी सिमत और रास्ता याद करने के हवाले से बुनियादी किरदार होता है। सो अगर हम इसके हवाले से काम करते हैं, ऐसी सरगर्मियाँ, ऐसे गेम्स को अपनी ज़िंदगी में शामिल करते हैं, تو یہ جو معاملہ ہے ہمیں بڑھاپے میں جو الزائمر جیسی موذی مرض ہوتا ہے، یادداشت کا جو مسئلہ ہمیں پیش آتا ہے بڑھاپے میں ہمارے بڑوں کے ساتھ، سو اس کو ہم کم کر سکتے ہیں۔ سو کوشش یہ کرنی ہے کہ ہمیشہ اس کے حوالے سے جو ہیں ایسے مطالعات دیکھے گئے ہیں، ایسی بات کی گئی ہے کہ نہ تحقیق یہ کہتی ہے کہ وہ افراد جو اپنے شہر میں راستہ یاد رکھنے یا بغیر جی پی ایس کے سفر کرنے کی عادت رکھتے ہیں ان کا دماغ زیادہ مضبوط رہتا ہے۔ سو اے آئی کے حوالے سے ہم آغاز میں بات کر رہے تھے کہ ہم بہت زیادہ اے آئی پر جب منحصر ہونے لگتے ہیں، بہت زیادہ چھوٹے چھوٹے کاموں کے لیے بھی ہم اے آئی سے کام لیتے ہیں نا، سو ہم اپنی دماغ کی جو خود کی سوچنے سمجھنے کی جو عقلی یا شعوری صلاحیتیں ہوتی ہیں ان کو ماند کرنے لگتے ہیں، ان کو کم کرنے لگتے ہیں۔ تو ہم نے کوشش یہ کرنی ہے کہ ہم نے اپنے دماغ کو جوکھن میں ڈالنا ہے، ہم نے اس کا استعمال کرنا ہے، ہم نے ایسے وہ تمام کام کرنے ہیں کہ جس میں ہمارا جو دماغ ہے تھکے، اور جسمانی تھکاوٹ کے حوالے سے تو ہم ہمیشہ کوشاں رہتے ہیں، باڈی بناتے ہیں، مسلز بناتے ہیں، ویٹ کم کرتے ہیں، لیکن جب دماغی صحت کی بات کی جاتی ہے تو ہم یہ تمام تر سرگرمیوں کو نظر انداز کر دیتے ہیں، بلکہ ان کو آسان بنانے کے حوالے سے ہم ہمیشہ جو ہے نا شارٹ کٹ کا جو راستہ ہے وہ اپناتے رہتے ہیں۔ تو ہم نے یہ نہیں کرنا، ہم نے اپنی عقل کا اور شعور کا استعمال کرنا ہے۔ میں جناب مثال میں آپ کو دے دیتا ہوں، جو ہم فرق کے حوالے سے بات کر رہے تھے کہ عقل جو ہوتی ہے اس کو ہم لوجی کہتے ہیں، اور شعور جو ہوتا ہے انگریزی میں اس کو اویئرنیس کہتے ہیں، آگہی کہتے ہیں۔ سو جناب ہم جو ہے اس بات کو بالکل اگر خلاصہ کرنا چاہیں، میں آپ کے سامنے مختصر کرنا چاہوں، تو جو عقل ہوتی ہے نا وہ آپ کی جو بیسک انفارمیشن ہوتی ہیں، جو آپ کی بنیادی معلومات ہوتی ہیں، جو منطق ہوتی ہے اس پر مبنی ہوتی ہے، جبکہ شعور جو ہوتا ہے وہ آپ کی اپنی اندر کی ذات کے ساتھ جڑا ہوتا ہے، آپ کی جو خود آگہی ہوتی ہے، آپ کی جو سیلف اویئرنیس ہوتی ہے، آپ کا جو شعوری ارتقاء ہوتا ہے اس پر بیس کرتا ہے۔ ویل بالکل وہی بات کہ عقل کے ذریعے سے ہم دنیا کو سمجھتے ہیں، جبکہ شعور کے ذریعے سے ہم خود کو اور اپنی حالت کو سمجھ سکتے ہیں یا اس پر کام کر سکتے ہیں۔ میں جناب وہی بات کہ تمام تر عالم انسانیت کا خیال رکھیے، اپنی دماغی صلاحیتوں کا بہترین استعمال کیجیے، کیونکہ اسی کی بنا پر آپ کو اشرف المخلوقات کہا جاتا ہے۔ زندگی نے ساتھ دیا سانسوں وفا کی، تو انشاءاللہ آپ کے ساتھ اگلے ہفتے سیم ٹائم سیم چینل ملاقات ہوگی۔ آج یہ وجیحہ عاصم جو ہیں وہ اسٹوڈیوز میں آ چکی ہیں، اور ان کی موجودگی کا احساس جو ہے وہ دروازے کی ٹھا سے آپ کو مل چکا ہوگا۔ ویل باتیں چلتی رہیں گی، اور لیڈیز لانچ میں آپ کا ساتھ دیں گی، بہت اچھی اچھی باتیں کریں گی، آپ سے بات کریں گی۔ مجھے زندگی نے ساتھ دیا، تو اجازت دیجیے، اگلے ہفتے آپ سے ملاقات ہوگی، تب تک کے لیے اللہ نگہبان مہربان۔